हाँ जी ग्रैंड ओरिजिन कुत्ता सोरी रेडियो अमन एफ एम बटा छी शरीय चार बटा ग्राम पर उरांतस दी 4K कॉस्मेटिक स्क्रीन पतावन सरा दी ओले सुन तुर दुला सुबह जो पर रेडियो अमन एफ एम अटस छी शरीय चार बटा ग्राम बने ओरे प्रोग्राम की तस्वीर मुक्ता 0997310400 मन टेलीफोन को नीचे 85383 मनी मुक्ता मैसेज होम रारी करी छे 4K कॉस्मेटिक स्क्रीन दा बताओ सदी मोहसिन शाह पर दुकान की जेल मोड़ की दरमान अस्पताल सर बिल्कुल मखामख जेल सर बिल्कुल खाकी दा बताओ सुता मिलावी की अगरन ओरिजिन को टेलीफोन चेक कर दी आर ए बी अस्सलाम वालेकुम मुफ्ती साहिब खूब की सुक बंदा मनी इल्जाम उ लगी और बंदे ब्यावर लवई ददी बस तबीर नो खूब की सुक अच्छा मैंने इल्जाम लगी जहनी परेशानी जी जहनी दगा अदे तकतल पकार दी चिदा इल्जाम लगोल वाला सुखते करीबी कस्ते लरी कस्ते दे खबरे तकतल पकार दी नो दा ददी दगा दा बल दूदा हुई चे मुफ्ती से इशरत ने माना सदा इशरत इशरत माना दा खुशहाली जिंदगी तेरोल दा ददी माना दा دادی عیش ندی عیش اربای کی منگوی کنا پختو کی موی منگا عیش ہو کنا نو عیشت چیدی دادا قدی عیش ندی عیش اربای لفظ دی دوی لکی کی زندگی تیرو لتا زندگی انسان خواب بہتر طریقی سر تیرے کی دتا پٹے من خوراک ملاوشی تعلیم ملاوشی رشتے ہوشی دتا خواہشات سپورا و سپاتی نو دیتا وی لکی کی عیش دغا عیش چیدی دا دیتا اربای کی دغا عیش چیدی دیتا زندگی تیرو لتا عیش وی لکی کی عیشت چیدی دالک دی جنیش او عیش چې د دې الکش نو دا ډیر خو بهترین نوم دی دا کته ځل دی چې نو دی بدلولو څه ضرورت نشته چې

0: इस वक्त आपने रेडियो अमन FM 88.4 बटग्राम की इस्लामी नशरियात सुनी।
1: दावख्ता सुद अमन रेडियो FM 88.4 बटग्राम इस्लामी नशरियात फौरी दली।
2: प्रोग्राम दिन आउ दुनिया जब के तास्ता दर कवलेशी द दिन पोहा
3: النار يعرضون عليها غدوا وعشيا ده قبر عذاب او راحتنا ده قران او ده احاديثنا او ده دلائل عقليه او نقليه ثابت دي
2: ده اخلاقيات درس
3: یو انسان منی دی تمام و نور انسانانو حقوق لازم او ضروری دی دی بدا حقوق بلا رنگ نسل مذهب ذات پات پورا کی
2: د سماجی معاشی معاشرتی قرنی سیاسی او نور ډیرو مسلو حل د قرآن او حدیث په رڼا کې
3: د یو ملک او قوم دنیاوی او اخروی نجات او کامیابی لپاره یو بهترین او مستحکم

0: यस जिनाब 700 कॉल बस 0309 711 8899 बंदे और 85-83 बंदे 700 मैसेजेस दबम द प्रोग्राम पर खवी ऐसे ससो डेरे से तमन्ना ना पशाला रहता हूँ सही बिल्कुल जी कॉलिंग नंबर जम्मू का जान से रहता है 0309 711 8899 0309 711 8899 फिलहाल दुआ कल रांची दिया का अंठाव पर अगले दिन ये उधर टीम जबर लखवा ये उधर टीम जबर लखवा ची जम्मू खुरे कई बा 30 पॉइंट अगस्त दिन और दाखा शाने टीम जेर लखवा हमें जमुंगा चिकम रो रो अबू मोहम्मद नगी अंटाव पर अगले दी 30 पॉइंट सरा फिलहाल जिना मुकाबला ददवाड़ टीम बराबर दा नो गुरु जिना मखे दसी की कम कम काल रान दी के नो रात ले ले शी आज या या अगी समर समर पॉइंट्स गेन का वो ले शी के नम तासे के मौका इस्ता दे मड़ा 11 बजकर 35 मिनट पर बता गेम बूझू 11 35 पर 10 टोल कॉल्स को ले शी सही दा ओ बिल्कुल जिना दगे न बाद बिया कम जी टॉप रन लागल ली अगेले ब मौका वर को सही दा So, Jinab, Sasu calls, Sasu messages, now the program, anyway, call the Guru Musa Kalkum, so they will come. Assalamu alaikum, Ji.
1: Wa alaikum assalam, little principal.
0: Hi, Amit, program Hercules, and I'm a ship of Herali Tavayo.
1: Nana Shukriya, Sanga Litazo,
0: hey, Herat Sasu, Agani Tazo, hey, Bakula.
1: Her, the Jumli is the Sudi
0: Master of Balhadi.
1: ډېری دي
0: دا خو رخه مې ګمړا دا خو زه خپل جوړو ما او کنه
1: نن دې ګران کاسه شروع کړل ډېرو
0: دا ګران دی
1: نو ګران خود دی جی
0: دا محمد تنو ګوري څنګه فټافټ صحیح کو
1: ابو محمد او کار وکړه
0: کنه
1: جی
0: او کنه مړه لکاره کړه دی او زه خیر تاسو ګورو چې تاسو څه کوي
1: جی بالکل
0: دا ٹیم زبر والو تاسو باندې سترګي دي کنه شهر زم د لوغاړي گراوند کو شه دي جوس دي سکے
1: ابو محمد
0: نه تاسو چې کوم ٹیم دي ٹیم زبر والا او تاسو سترګي دي دا مال کنه شهر دي سکے ٹھیکیدار صرف سکے
1: او جی دا خبرم ته وځم غو خورکم 20 ورټ اگست کیږي
0: کنه 30 پوینټ سکے کس 30 ټول 30 دي کنه
1: ځوړ برابر دي
0: او ځوړ برابر دي بالکل ریڈی کے ٹیم سفر کی حمید کال کر دی صاحب خان نا حمید بالکل دس بارہ چکا جملہ دا دا دا ما سرا اسپن ٹیشو پیپر دے
1: ما سرا اسپن ٹیشو پیپر دے
0: اسپن ٹیشو پیپر دے دس کی ویلی کا ڈیرا مزہ کو امیت کار بٹرا کی

हाँ हाँ जी हमिद पहल जो हालांकि हमिद पहल जो अब मोहम्मद मलगर दे पहल जो लेकिन मैं कटे कटे सामने पहल की बात सही ना कह रही सही एनी वे मैसेज तो असर असर हूँ शामिल हूँ अरे जैसे बिल्कुल ठीक हुए हाँ दिमाग वाला खड़ल दिमाग कई बल मैसेज रखा लेते जी ऐसे सासु डेरा मदद ना नंद सुख बदलने में आवाज बता सास से आहो आहो लगी हाय ट्राई बकार ना क्या बता सो आए बा बल मैसेज रखा लेते जनाब अस्सलाम वालेकुम जमा ना मैसेज लेके ले मुल्ला से लेके ले दे मुल्ला से मामू मिसिंगे खे और प्रोग्राम डेर खुले दे और सॉन्ग प्ले दे दादा खूबनु दुनिया इधर सॉन्ग प्ले के खा दादा खूबनु दुनिया प्लीज और जमा माफिया तो स्पेशल सलाम जरिया इमा रिया डेर ऐसे तमन्ना बिल्कुल जिना प्रोग्राम दी गेम शो की माते वेली शीशा से मेजबान ताजुर रहमान दामन ने रेडियो एफएम 88.4 ने प्लेटफार्म ने दागा प्रोग्राम तासे बिल्कुल मास रहो रहे ठीक तरह दोलो से बजू पोरे टीम सबर टीम से अधिक के पार्टिसिपेशन के भी छह छह चूस ज्वाइन को ड्यूटल तो प्रोग्राम के वेलकम खुशा मदे दी जाइनो पर खैर आले वर्थवायो बिल्कुल जिना तासे दामा हाल टीम कड़े दामन ने रेडियो एफएम 88.4 बड़े ग्राम प्रोग्राम गेम शो आओ रहे अब दागा गेम शो प्रोग्राम के माते वेली शीशा से मेजबान ताजुर रहमान پارٹیسپیشن کے بھی ٹیم زبر اور ٹیم زیر ٹیم زبر کے آخر کا راضی چاؤ مرچ تو دے اور ٹیم زیر کے آخر کا راضی چاؤ مرچ تو سوا دے مطلب زیادہ نو بالکل جناب فی الحال پوائنٹ ہوتا تھا کم گو گرو ٹیم زبر ہوں 30 پوائنٹس دی اور ٹیم زیر ہوں 30 پوائنٹس دی مقابلہ فی الحال برابر تھا 11:35 منٹ پورے تاسو ٹول کالز کو شیخا 11:35 نے بعد با یا چکم ٹاپران راگ لے گیا بس موقع ورکو ماں گیم جی پروسیڈ کروں بالکل جناب سکھ سکھ گیم کی حصہ اصل گواڑی بالکل حصہ اصل ہی شی زکر جناب آپ ہیں تو ہم ہیں کیا نا سنگا میسیجز اور بجا اسی طرح سے بندے بلہا دیجیے 0997-310-400 مسئلہ راغ لینا 0309-711-8899 میں کالز کبھی خان 0309-711-8899 0309-711-8899 میسج گرو جناب خدا کے نمک کے میں چیو دا سنگ چلے جمع دا آواز والی ڈبل ڈبل راسی کل کل زمو دی ہیڈ فون کے مسئلہ مسئلہ راشی پہ مت آواز ڈبل ڈبل راسی بیا بیس نہ پوئے گا دا زوائم چیزو سوائم بیا زوم کنفیوز کی گم کنا مڑا خیر دے اس طرح کے کاموں میں اس طرح تو ہوتا ہے اب کیوں پریشان رہتے جناب سردیوں کے شاموں میں کنا

बिल्कुल जनाब, यो हिन को संग प्ले को मा हिन को संग तरफ तो मतलब पकार दिखे ने बड़ा गुरु छी मस्त रहिन को सॉन्ग कम यो क्यों दी सम टाइम दस भी ज सॉन्ग प्ले को कोशिश को मा खो आपले की गिना लेकिन भी फिर रस रोगी गिना तासो मदे टेंशन ना ले बड़ा टेंशन मा ले बड़ा टेंशन मा ले बड़ा तसदा पारे मा जखो आहो कदा सो पद लेगी गिना کلا کلا دا سکیگی وای کلا کلا دا سکیگی انسان نک در خطا کی کنا پو وفا و بجفا کی درو و پر اختیار کی اینی ہاو کال بو اولو پکی گورو پر لائن مندی سک دیو تا کم زلی دی اسلام علیکم جی اسلام علیکم ہیلو وعلیکم السلام دیر امان نائی کو